0: फिर बैतूल का सफर करेंगी, जहां वो ब्रह्मा कुमारीज के जेर एहतमाम मुनाकिदा एक प्रोग्राम में शिरकत करेंगी। बाद में मोहतरमा मुर्मू ओमकारेश्वर मंदिर जाएंगी और शाम की आरती में हिस्सा लेंगी। 19 जून को सदर जमहूरिया सिकल सेल एनीमिया के बैन अल-अक़वामी दिन के मौके पर मुनाकिदा एक तकरीब में शिरकत करेंगी। 21 जून को मोहतरमा मुर्मू जबलपुर में योग के बैन अल-अक़वामी दिन की तकरीबात में हिस्सा लेंगी। वो रानी दुर्गावती यूनिवर्सिटी के 36वें जलसे तकसीम असनाद में बतौर मेहमान खसूसी शिरकत करेंगी। इसके बाद वो नई दिल्ली रवाना होने से कबल कूनो नेशनल पार्क का दौरा करेंगी। सदर जमहूरिया के बैतूल के दौरे के पेश नज़र ज़िला कलेक्टर डॉक्टर सौरभ संजय सोनावने ने सिक्योरिटी इंतजाम के तहत बाज़ बंदिशें नाफिज की हैं। भोपाल से अभिनव गोयल की रिपोर्ट के साथ खबरनामे के लिए मैं कौनैन हैदर।
1: झारखंड में आज राज्यसभा की दो सीटों के लिए वोटिंग होगी। इस चुनाव में झारखंड मुक्ति मोर्चा जेएमएम के वैद्यनाथ राम, कांग्रेस उम्मीदवार प्रणब झा और आजाद उम्मीदवार परिमल नाथवानी इलेक्शन लड़ रहे हैं। झारखंड कानून साज असेंबली में सुबह 9 बजे से शाम 4 बजे तक पोलिंग होगी, जबकि वोटों की गिनती शाम 5 बजे शुरू होगी और इसके बाद नतीजे का ऐलान किया जाएगा। असेंबली के तमाम 81 रुकन असेंबली अपना वोट डालेंगे। फिलहाल हुक्मरान इत्तेहाद को 56 MLAs की हिमायत हासिल है, जिनमें JMM, कांग्रेस, RJD और CPIML शामिल हैं। 24 MLA की हिमायत वाली अपोजिशन ने आजाद उम्मीदवार परिमल नाथवानी की हिमायत की है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत और बरतानिया ने ऐलान किया है कि जामी इक्तिसादी और तिजारती मुआहिदा CETA इस साल 15 जुलाई से नाफिजुल अमल हो जाएगा। तिजारत व सनत की वजारत ने बताया कि समाजी तहफ़ुज़ से मुतालिक यह मुआहिदा, जिसे डबल कंट्रीब्यूशन कन्वेंशन DCC भी कहा जाता है, इस पर भी उसी दिन से अमल दरामद शुरू हो जाएगा। पेश है एक रिपोर्ट।
2: तिजारत और सनत की वजारत ने बताया कि DCC के तहत छूट की मुद्दत को 3 साल से बढ़ाकर 5 साल कर दिया गया है, जिससे भारत के आर्जी वर्करों को बड़ा फायदा है। इस मुआहिदे को सराहते हुए तिजारत और सनत के वजीर पीयूष गोयल ने कहा कि CETA और डबल कंट्रीब्यूशन कन्वेंशन के नाफिज होने से भारत की दरामदात के लिए नए मौके पैदा होंगे, क्योंकि भारत ने 99% टैरिफ लाइन्स पर फौरी ड्यूटी फ्री रसाई हासिल कर ली है। उन्होंने कहा कि इससे टेक्सटाइल, चमड़े, मरीन, इंजीनियरिंग और डब्बाबंद खुराक से मुताल्लिक शोबों को बगैर किसी नुकसान के और अपनी आलमी सतह की मसनूआत सप्लाई करने में मदद मिलेगी। नीतिका गुप्ता की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहन अम्बार।
1: वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा कि भारत बरतानिया जामे इक्तिसादी और तिजारती मुआहदे से भारत और बरतानिया के दरमियान दो तरफा तिजारत और सरमायाकारी को काबिल ज़िक्र तक़वियत मिलेगी। एक सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि इस मुआहदे से भारतीय किसानों, वर्करों, MSME, स्टार्टअप्स और इख्तराकारों के लिए रोजगार के बहुत से मौके पैदा होंगे। गुज़श्ता 12 वर्षों के दौरान वज़ीर-ए-आज़म मोदी की दूर अंदेश क़यादत में सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के वसूलों पर अमल करते हुए भारत ने नुमाया तरक्की की है। इस दौरान मोदी हुकूमत ने गरीबों, किसानों, ख़वातीन और नौजवानों की फलाह बहबूद और उन्हें बाख्तियार बनाने के लिए मुतअद्दिद अहम इक़दाम किए। आकाशवाणी न्यूज़ आपके लिए एक खसूसी फीचर 12 साल विश्वास के, विकास के, जनकल्याण के पेश कर रहा है।
0: वज़ीर-ए-आज़म नरेंद्र मोदी की क़यादत में हुकूमत की मजबूत और कसीर जहती हिकमत अमली, जिसमें मुनज़्ज़म सिक्योरिटी कार्रवाइयां, माली वसाइल की बंदिश और तेज़ रफ्तार तरक्याती प्रोजेक्टों का नफाज शामिल था, मुल्क को नक्सलिज्म और माओ नवाजों की दहशतगर्दी से पाक बनाने में कामयाब रही है। वज़ीर दाखिला अमित शाह ने बाज़ाब्ता तौर पर ऐलान किया था कि 31 मार्च 2026 तक पूरे मुल्क से नक्सलिज्म का मुकम्मल खात्मा कर दिया जाएगा और अब ये हदफ हासिल कर लिया गया है। गुज़श्ता बरसों में कई अहम सिक्योरिटी कार्रवाइयों ने माओ नवाजों के नेटवर्क की कमर तोड़ने में फैसला कुन किरदार अदा किया। 2022 में झारखंड के बुद्धा पहाड़ इलाके में ऑपरेशन ऑक्टोपस अंजाम दिया गया, जबकि इसी साल फरवरी में ऑपरेशन डबल बुल के जरिए झारखंड के गुमला, लोहरदगा और लातिहार जिलों को नक्सलिज्म से आजाद कराया गया। इसी तरह 2022 में ऑपरेशन थंडर स्टॉर्म के तहत झारखंड के सरायकेला, मगरबी सिंहभूम और खूंटी जिलों में माओ नवाजों के मजबूत ठिकानों को निशाना बनाया गया। 2025 में तेलंगाना और छत्तीसगढ़ की सरहद से मुत्तसिल तकरीबन 50 किलोमीटर तवील और 37 किलोमीटर चौड़े पहाड़ी इलाके में चलाए गए ऑपरेशन ब्लैक फॉरेस्ट ने बाकी मानदा माओ नवाज कारिंदों को शदीद नुकसान पहुंचाया। छत्तीसगढ़ کے بستر کے رہنے والے ایک شخص نے حکومت کی کوششوں کو سراہتے ہوئے کہا کہ ملک کو نکسلزم سے پاک بنانے کا وعدہ پورا کر دیا گیا ہے.
3: انہوں نے جو پرومس کیا وہ پورا کر کے دکھایا, تو پورے مودی سرکار کو اور امیت شاہ جی کو, وجے شرما جی کو میں ہردے سے دھنیواد دیتا ہوں.
0: زمینی سطح پر اس مربوط حکمت عملی کے نتائج واضح طور پر سامنے آئے ہیں. 2024 میں 217 ماؤ نواز ہلاک کیے گئے, جبکہ 2025 میں یہ تعداد بڑھ کر 256 ہو گئی. سال 2026 میں اب تک 26 ماؤ نواز ہلاک کیے جا چکے ہیں. اس دوران کئی بڑے نکسل رہنما بھی مارے گئے. ان سیکیورٹی اقدامات کے نتیجے میں نکسل سے متاثرہ علاقوں میں ترقی کے ایک نئے سلسلے کا آغاز ہوا. جھارکھنڈ کے ضلع گملہ کے رہنے والے ٹیمبو اوراؤں نے کہا کہ مودی حکومت کی تشکیل کے بعد نکسلزم بتدریج ختم ہو گیا اور آج لوگ امن و سکون کے ساتھ زندگی گزار رہے ہیں.
4: ایک دشک پہلے ہمارا گاؤں چھیتر پوری طرح سے نکسلواد کے گرفت میں تھا. ہم لوگ کو دن میں بھی نکلنے کے لیے ڈر لگتا تھا. 2014 کے بعد جب سے مودی سرکار بنا ہے تب سے دھیرے دھیرے کر کے اب اگروواد سماپت ہو گیا ہے اور آج ہم لوگ امن چین اور بڑھیا سے جیون یاپن کر رہے ہیں. باقی گاؤں کا وکاس ہو رہا ہے دھیرے دھیرے, روڈ سڑک بن گیا ہے, کافی اچھا ہے. ابھی
0: آج نکسلزم سے پاک بھارت کی کہانی اس بات کا ثبوت ہے کہ جمہوریت, ترقی اور آئین نے کئی دہائیوں پر محیط تشدد پر کامیابی حاصل کی ہے. دلی سے اکشت ویدیان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر.
1: امریکی صدر ڈونالڈ ٹرمپ اور ایران کے صدر مسعود پزشکیان نے ورچوئل وسیلے سے 14 نکاتی مفاہمت نامے پر دستخط کیے ہیں, جس کا مقصد دونوں ممالک کے درمیان کشیدگی کو ختم کرنا, اب نئے ہرمز کو دوبارہ کھولنا اور ایران کے جوہری پروگرام اور پابندیوں سے متعلق حتمی معاہدے کے لیے 60 روزہ مذاکراتی عمل شروع کرنا ہے. وائٹ ہاؤس کے مطابق صدر ٹرمپ نے پیرس میں فرانس کے صدر ایمینوئل میکرون سے ملاقات کے دوران اس مفاہمت نامے پر ذاتی طور پر دستخط کیے. ایران کی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے تصدیق کی ہے کہ مفاہمت نامے کے متن کو حتمی شکل دے کر دونوں فریقوں کی جانب سے دستخط کر دیے گئے ہیں. اس معاہدے کے تحت امریکہ اپنی بحری ناکابندی اور متعلقہ پابندیوں کو ختم کرنے کا عمل شروع کرے گا, جبکہ ایران ابتدائی 60 روزہ مدت کے لیے اب نئے ہرمز سے تجارتی جہازوں کی محفوظ اور بلا معاوضہ آمد و رفت کو یقینی بنائے گا. کرکٹ میں بھارت اور افغانستان کے درمیان لکھنؤ میں 3-1 روزہ میچوں کی سیریز کے دوسرے میچ میں بھارت نے افغانستان کو 170 رن سے ہرا کر 2-0 کی سبقت حاصل کر لی ہے. پہلے بلے بازی کرتے ہوئے بھارت نے 49 اوورز 5 گیند میں 402 رن بنائے. شبمن گل نے 154 رن اور ایشان کشن نے 125 رن بنائے. یہ تھی خبریں, اب اخبارات کے آئینے کے ساتھ ہیں محمد عمار.
2: شکریہ فیصل. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے تقریباً سبھی اردو اخبارات نے وزیر اعظم نریندر مودی اور امریکی صدر ڈونلڈ ٹرمپ کی ملاقات کی خبر کو اولویت کے ساتھ شائع کیا ہے. روزنامہ انقلاب نے سرخی لگائی ہے, G7 اجلاس میں مودی اور ٹرمپ کی دو طرفہ ملاقات. وزیر اعظم نریندر مودی نے کہا کہ آبنا ہرمز کا کھلا رہنا دنیا کے لیے انتہائی ضروری ہے. انہوں نے بھارتی ملاحوں کے تحفظ پر بھی زور دیا. صدر ٹرمپ نے وزیر اعظم مودی کی تعریف کی. روزنامہ پرتاپ نے اپنے صفحے اول پر ڈاکٹر جتیندر سنگھ کے بیان کو نمایاں طور پر شائع کرتے ہوئے سرخی لگائی ہے, وکست بھارت کے لیے ریاستوں کو مرکز کی اچھی حکمرانی کی پہل کو اپنانا چاہیے. اسی اخبار نے مرکزی وزیر شیوراج سنگھ چوہان کے بیان کو نمایاں کیا ہے, وزیر اعظم نے مودی نے سوچھتا کو عوامی تحریک کی شکل دی. روزنامہ انقلاب نے فیفا عالمی کپ سے متعلق خبر کو شائع کرتے ہوئے لکھا ہے, فٹبال کے عالمی میلے میں ستارے جگمگا اٹھے.
1: آخر میں خاص خبریں ایک بار پھر. وزیر اعظم نریندر مودی فرانس کے صدر ایمینوئل میکرون کے ہمراہ پیرس میں ویوا ٹیک سمٹ میں شرکت کریں گے. وزیر اعظم فرانس کی راجدھانی میں مقیم بھارتی برادری سے بھی خطاب کریں گے. صدر جمہوریہ دروپدی مرمو آج سے مدھیہ پردیش اور اڑیشہ کے 5 روزہ دورے پر روانہ ہوں گی. جھارکھنڈ کی 2 اور میزورم کی 1 راجیہ سبھا سیٹ کے لیے آج پولنگ ہوگی. بھارت برطانیہ جامع اقتصادی اور تجارتی معاہدہ اس سال 15 جولائی سے نافذ العمل ہوگا. امریکی صدر ڈونلڈ ٹرمپ نے مغربی ایشیا کے تنازع کے خاتمے کے لیے ایران کے ساتھ 14 نکاتی امن معاہدے پر دستخط کیے ہیں. اور مردوں کی کرکٹ میں بھارت نے 3-1 روزہ میچوں کی سیریز کے دوسرے میچ میں افغانستان کو 170 رن سے شکست دے کر سیریز میں 2-0 کی سبقت حاصل کر لی ہے. اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا.